0: शर्ट्स या फिर बड़े महंगे जूस मसाज मशीनें वगैरह होते हैं दबाने के लिए। और गुज़िश्ता चंद साल से कई डिपार्टमेंटल या कन्वीनियंस स्टोर फादर्स डे पर बच्चों के अपने हाथों से बनाए हुए स्केचेस की नुमाइशें मुनाकिद करते हैं। टेढ़े मेढ़े बचकाना पोर्ट्रेट स्केचेस हर देखने वाले के चेहरे पर मुस्कुराहट लाते हैं।
1: और मेरा ख्याल है वसीमा के वालिद के चेहरे पर सबसे बड़ी मुस्कुराहट इस स्केच से आती होगी जो उनके अपने बच्चे क्रियोन से टेढ़े मेढ़े बनाते हैं।
2: वसीमा साहिबा, बेहतरीन तोहफे की बात तो हो गई, लेकिन ये बताइए कि बेहतरीन फादर के बारे में जापान के बच्चों का तस्वीर क्या होता है?
1: यहाँ मैं ओरादा साहिबा की बात बताऊंगी कि वो अपने अब्बू को सराहते हुए कहती हैं कि वो ज्यादा अल्फाज इस्तेमाल करने की बजाय ऐसे शख्स हैं जिन्हें सेनाका दे कतारू कहा जाता है, यानी जो जबान की बजाय अमल से अपनी बात समझा दें।
0: वो जूनियर हाई स्कूल के दाखिला इम्तिहान की बात सुना रही थी कि जब उनके नतायज बड़ी मेहनत करने पर भी मायूस कर रहे तो वो रोई तो बा ने कहा, नतीजे की परवाह ना करें बेटी, नतीजा कुछ नहीं होता, मेहनत करेंगी तो अच्छा नतीजा ज़रूर आखिरकार सामने आएगा।
2: उराता साहब बताती हैं कि उमूमी क़दामत पसंद वालिद के बारे में सोचूं तो किसी ऐसे शख्स का तस्वीर आता है जो कहे औरत को जल्द शादी करनी चाहिए या तुम्हें किसी अच्छी यूनिवर्सिटी में दाखिला लेना चाहिए,
0: सबसे अच्छी यूनिवर्सिटी में। उराता साहब कहती हैं कि उनके वालिद ने कभी भी उन पर कुछ मुसल्लत करने की कोशिश नहीं की, हमेशा उनकी पसंद का एहतराम किया।
1: और मेरा ख्याल है कि उन्हें बजा तौर पर जदीद दौर के वालिद का अवार्ड दिया जा सकता है।
2: वैसे हमारे बचपन में अब्बू तो बस अब्बू हुआ ही करते थे, शफकत से भरपूर, बस खनकार कर अपनी पसंद नापसंद बताने वाले।
0: हमारे दौर के अब्बू बड़े अच्छे थे। अब्बू तो वैसे आपको बताऊं, जापान में लगभग 40 सालों से बेस्ट फादर येलो रिबन अवार्ड भी दिए जाते हैं।
1: हाँ, जून 2026 में भी ये अवार्ड दिए जा चुके हैं।
2: अच्छा, तो बेहतरीन अब्बू का इंतखाब कौन करता है?
0: बड़ा अच्छा सवाल है। ये इंतखाब बेस्ट फादर सिलेक्शन कमेटी करती है। वो ये फैसला ज़राए इब्लाग की तंजीमों, फादर्स डे काउंसिल के अराकीन और साबिक येलो रिबन अवार्ड याफ्ता वगैरह की आरा पर मबनी सर्वे नतीज की बुनियाद पर करती है।
1: और ये बताएं कि बेहतरीन वालिद के इंतखाब का मियार होता क्या है?
0: भई ऐसे अशखास जो खुशगवार ख़ानदानी माहौल में मजबूत और मुनज़्ज़म तरबियत फराहम करने वाले अच्छे सामे हों, अपने बच्चों के लिए बेहतरीन मुअल्लिम हों, वालिद होने की मुस्बत तस्वीर को फ़रोग देने वाले हों और उनको मुख्तलिफ़ लिहाज से शानदार वालिद कहा जा सकता हो।
2: वैसे आपस की बात है, इन तमाम शरायत को तो सिर्फ मैं ही पूरा कर सकता हूँ।
1: आपके बच्चों से पूछना चाहिए।
2: फोन मिला?
0: खैर, रवां साल पहला अवार्ड पाने वाले एक वालिद साहब की अच्छी खसूसियात में दीगर के अलावा ये बात थी कि उन्होंने 2005 में अपने तीसरे बच्चे की पैदाइश के लिए बच्चों की देखभाल के लिए खसूसी छुट्टी ली थी अपने काम से, जो उस वक्त यानी 2005 में बड़ा गैरमामूली एक बात होती थी। और एक और अब्बू साहब को इस बात पे अवार्ड मिला कि वो अपनी अहलिया के साथ घरेलू काम काज संभालते, अपनी अहलिया को ज़ाती वक्त देते और बच्चों की ज़िंदगी के अहम वाक़े जो थे इनमें शिरकत को तरजीह देते, तो इसलिए उन्हें ये अवार्ड मिला। तो सामिन, प्रोग्राम का सिलसिला जारी है।
3: ये NHK वर्ल्ड जापान की उर्दू सर्विस है। ये नशरियात पाकिस्तान में रात 9 बजे और भारत में रात 9:30 पर शॉर्ट वेव्स 9440 किलोहर्ट्ज पर सुनी जा सकती हैं। इंटरनेट पर आप हमारे प्रोग्राम nhk.jp/urdu पर सुन सकते हैं।
0: बरसरे रोजगार वालदैन के लिए कैरियर चेंज सर्विस विद वर्क चलाने वाली एक्स टैलेंट एनक्लोजर ने 2025 में 7 मई से 18 मई तक एक सर्वे करवाया, जिसमें जदीद दौर के वालिद की मिसाली तस्वीर और काम और बच्चों की देखभाल के दरमियान मिसाली तवाजुन के बारे में बात की गई।
2: सर्वे के नतायज के मुताबिक 79.9 यानी 79.9% के मुताबिक वालिद की सबसे आला मिसाली तस्वीर ये थी कि वो बच्चे की ख्वाहिशात का एहतराम करके बातचीत को अहमियत दे।
0: नंबर वन अब्बू
1: जी, और नंबर टू अब्बू हैं। 75.4% का कहना था कि बच्चे के साथ मिलकर सीखना और मिलकर बढ़ना।
0: اور تیسرے نمبر پر 70.1% کی رائے تھی اپنے ساتھی کے ساتھ گھر کے کاموں اور بچوں کی دیکھ بھال میں برابر شامل ہونا۔ یہ نتائج ظاہر کرتے ہیں کہ وہ والد جو اپنے بچوں اور شریک حیات دونوں کو برابر سمجھیں، خاندانی زندگی میں فعال حصہ لیں، وہ بڑے قابل عزت سمجھے جاتے ہیں۔
2: دوسری طرف زیادہ روایتی پدر شاہی خصوصیات جیسے گھر کے سربراہ کے طور پر وقار اور اختیار کا مظاہرہ کرنے کی حمایت کی شرح صرف 8.3% اور ایک مضبوط شخصیت جو بچوں کے سامنے کمزوری ظاہر نہ کرے کو صرف 4.5%، یعنی بہت ہی کم حمایت ملی۔
0: یہ معاشرے کی توقعات کا عکاس ہے یہ سروے، جو خاندان کے بارے میں بدلتے ہوئے نظریات کے بارے میں ہمیں جانکاری فراہم کر رہا ہے۔ تو یہ تھی سامعین جاپان میں فادرز ڈے کی داستان، کلی ہم نے بتا دی ذاتی تجربے بھی اور سروے بھی۔ اب پھر سامعین کے خطوط کا رخ کرتے ہیں۔
1: پاکستان سے نعیمہ اشفاق لکھتی ہیں، آپ کے سارے پروگرام ہی بہت اچھے ہوتے ہیں اور یہ سلسلہ جاری رہنا چاہیے۔ بہت دعائیں ایسے سب لوگوں کے لیے جو اتنی محنت کرتے ہیں ان تمام معلومات کو ہم تک پہنچانے کی خاطر۔
2: پیغام روانہ کرنے اور ہماری محنت کو سراہنے کا بے حد شکریہ نعیمہ صاحبہ۔ ویسے آپس کی بات ہے، سب سے زیادہ محنت تو میں ہی کرتا ہوں۔
0: ہائے ہمارے سامنے کہہ رہے ہیں، اللہ اللہ۔ اچھا نعیمہ صاحبہ نے ہماری ہدایات پہ مکمل عمل کیا لگتا ہے اور ان کی ای میل ہم تک بڑی کامیابی سے پہنچی۔ اب ہم باقی سامعین کو کیوں نہ بتاتے چلیں کہ دیوان خانہ میں پیغام رائے یا جو اب جاپانی کوئز چل رہا ہے اس کا جواب بھجوانے کا طریقہ کیا ہے، تو بتاتے ہیں۔
1: اپنے براؤزر میں nhk.jp/urdu ٹائپ کر کے شوز آن ڈیمانڈ میں جا کر دیوان خانہ کے پیج پر میزبانوں کی تھم نیل تصاویر کے بائیں جانب پیغامات یہاں بھیجے پر کلک کریں۔
0: یہاں ہم آپ کی آرا کے منتظر ہیں والا پھپا نمودار ہوگا۔ اس تصویر کے نیچے دی گئی ہدایات پڑھ کر فارم کی طرف بڑھیں، پر کلکس کرنے سے پہلی رسائی پر رضامندی کی تصدیق والا پیج کھلے گا۔ یہاں درج ہدایات پڑھ کر آپ نے کلک کرنا ہے قبول کے آپشن پر، اور آگے بڑھنے کے لیے تیر کے نشان پر کلک کرنے سے ہو سکتا ہے نوٹ والا پیج کھلے۔
2: ایسے میں مندرجہ بالا سے متفق منتخب کر کے بائیں جانب والے تیر کے نشان پر کلک کرنے سے کھلنے والے فارم میں آپ کو اپنا عرفی نام یعنی نک نیم، اپنا ای میل ایڈریس اور پیغام یعنی میسج لکھنا ہے۔ ان معلومات کو پر کر کے پیغام لکھنے پر سوال سامنے آئے گا کہ کیا آپ کوئی ویڈیو یا تصویر بھی بھیجنا چاہتے ہیں یا صرف تحریری پیغام۔
0: اگر صرف تحریری پیغام یا میسج بھیجنا ہے یعنی میسج بھیجنا ہے تو نہیں والا آپشن منتخب کر کے تیر کے نشان پر کلک کرنے سے پیغام ترسیل ہو جائے گا۔
1: لیکن اگر خط لکھ کر اس کی تصویر بھیجنی ہے یا کوئی تصویر یا ویڈیو شیئر کرنی ہو تو ہاں والا آپشن منتخب کر کے آگے بنے تیر کے نشان پر کلک کریں۔ نئے صفحے پر اپنی فائل کا عنوان لکھ کر بائیں جانے والے تیر پر کلک کریں۔
2: اس کلک سے اپلوڈ فائل کا آپشن آئے گا، وہاں فائل کو ڈریگ اینڈ ڈراپ کر کے نیلے رنگ کے سبمٹ بٹن پر کلک کریں۔ ایسا کرنے سے سکسیس یور فائل ہیز بین سبمٹڈ کا میسج آنے پر کنفرم کا آپشن منتخب کر کے کمپلیٹ پر کلک کر دیں۔
1: جی بالکل بالکل، بس اس کلک کے بعد آپ کی فائل، آپ کا پیغام یا خط فوراً ہم تک پہنچ جائے گا۔ ہم اسے ضرور پڑھیں گے اور اگر مناسب ہوا تو دیوان خانہ میں شامل بھی کریں گے۔
2: ایک اور طریقہ بھی ہے اس پیج پر آنے کا، اپنے سرچ انجن پر اردو حروف تہجی میں لکھیں ہم آپ کی آرا کے منتظر ہیں، تو سرچ میں NHK کا یہ صفحہ آپ کو مل جائے گا۔
0: اور یاد رکھیں کہ اردو حروف تہجی میں لکھنا ہے، رومن الفاظ بالکل نہیں لکھ لیں۔ اگر رومن لکھیں گے تو آپ کو یہ صفحہ نہیں ملے گا، اور اگر آپ اردو پڑھ لکھ نہیں سکتے تو nhk.jp/urdu کے توسط سے ہی ہمارے پاس آنا پڑے گا۔ ضرور آئیے، بار بار آئیے، ہم منتظر ہیں، ہماری ویب سائٹ منتظر ہے، آپ ضرور تشریف لائیے۔ اور ہم مزید آپ کو وضاحت کرتی چلوں کہ آپ ہمیں تحریری پیغام بھجوانے کے ساتھ ساتھ ہماری ویب سائٹ nhk.jp/urdu پر آڈیو یا ویڈیو پیغام بھی بھجوا سکتے ہیں۔
1: ہمارے ہوم پیج کا ایڈریس ہے nhk.jp/urdu۔
0: اب ہم آپ سے اجازت لیں گے لیکن آپ کو کہتے چلیں گے کہ ہم آپ کے ڈھیروں پیغامات کے منتظر ہیں۔ اپنے میزبانوں وسیمہ عابد، خلیل شیرازی اور صوفیہ جمشید کو اب اجازت دیجیے۔